आशा भोसले किशोर कुमारको जुगडा कण्ठरे मजर सुल्तान पुरीको गीत रचना आरटी बर्मनको संगीत निर्देशनारे कार्यक्रमर शेष गीतटी सीतमगर चलचित्रहरू।